0: तो उनसे मुंह फेर लो और इंतजार करो, ये भी इंतजार कर रहे हैं।
1: بسم الله الرحمن الرحيم
0: شروع اللہ کے نام سے جو بڑا مہربان نہایت رحم والا ہے۔

0: कौन कौन सी नेमत को झुठलाओगे।
1: يخرج منهما اللؤلؤ والمرجان فبأي آلاء ربكما

0: सुबह के 7 बजे हैं। अस्सलामुअलैकुम। आज इतवार है, ज़कात की 29 और मई की 17 तारीख। ये रेडियो पाकिस्तान है। मुदस्सिरा अथर से खबरें सुनिए। अहम खबरों का खुलासा। सदर और वज़ीरे आज़म ने मुल्क भर में डिजिटल रसाई को वसअत देने और राबते की सहूलियात को बेहतर बनाने का हुकूमती अज़्म जाहिर किया है। खजाना उमूर के वज़ीरे मुमलिकत ने कहा है कि पाकिस्तान डिजिटल अदायगियों पर अपनी मईशत की जानिब मुसलसल पेशकदमी कर रहा है। चारों सूबाई हुकूमतों ने ईद उल अज़हा के मौके पर ताजरों और आवाम की सहूलत के लिए मार्केटों के औकात पर आयद पाबंदी खत्म कर दी है। गजा में इसराइली सिक्योरिटी फोर्सेज की कार्रवाइयों में 11 फलस्तीनी शहीद हो गए हैं। सिलहट में बांग्लादेश के खिलाफ आखिरी क्रिकेट टेस्ट के दूसरे रोज पाकिस्तान अपनी पहली इनिंग्स कल के स्कोर 21 रन पर आज फिर शुरू करेगा। कुदरती आफात से पैदा होने वाली सूरत हाल से निमटने के इदारे ने मुल्क के मुख्तलिफ हिस्सों में कल से वसी पैमाने पर बारिशों का इंतबाह जारी किया है। खबरें तफसील से। सदर आसिफ अली जरदारी और वज़ीर आज़म शहबाज शरीफ ने मुल्क भर में डिजिटल रसाई बढ़ाने और राबते बेहतर बनाने के हुकूमती अज़्म का इजहार किया है। आज बनाए जाने वाले टेली कम्युनिकेशन एंड इंफॉर्मेशन सोसाइटी के आलमी दिन के मौके पर अपने अलग अलग पैगामात में उन्होंने पाकिस्तान के मवासलात के शोबे से वाबस्ता तमाम अफराद को उनकी पेशावराना खिदमात पर खिराज तहसीन पेश किया। सदर ने कहा कि पाकिस्तान का मवासलाती शोबा कौमी तरक्की में नुमाया किरदार अदा कर रहा है। आसिफ अली जरदारी ने कहा कि फाइबर नेटवर्क की तौसी और दूर दराज इलाकों के लिए सैटेलाइट मवासलात के जवाबित को हतमी शक्ल देने के लिए इकदाम जारी हैं। वज़ीर आज़म शहबाज शरीफ ने कहा कि हुकूमत मुल्क में 5G के तेज रफ्तार नफाज, कौमी फाइबराइजेशन पॉलिसी की तकमील और मकामी सतह पर आलात की तैयारी के फरोग के लिए पुरअज़्म है। उन्होंने कहा कि मुल्क का डिजिटल शोबा भी तेजी से तरक्की कर रहा है और सालाना IT बरामदात 3.8 अरब डॉलर तक पहुंच चुकी हैं। इक्तसादी उमूर के वज़ीर अहद चीमा ने कहा है कि नेशनल डिजिटल मास्टर प्लान एक कौमी लाहे अमल है जिसका मकसद मईशत के तमाम शोबों में जामे और मरबूत डिजिटल तब्दीली को यकीनी बनाना है। वो इस्लामाबाद में पाकिस्तान के डिजिटल तब्दीली के एजेंडे पर पेशरफ्त के जायजा इजलास की सदारत कर रहे थे। वज़ीर इक्तसादी उमूर ने उम्मीद जाहिर की कि नेशनल डिजिटल मास्टर प्लान पर तमाम सूबों से मुशावरत आइंदा वफाकी बजट से कबल मुकम्मल कर ली जाएगी ताकि तरजीहात में हम आहंगी यकीनी बनाई जा सके। खजाना और महसूलात के वज़ीर मुमलिकत बिलाल अजहर कियानी ने कहा है कि ऑनलाइन अदायगी के निज़ाम को अवाम की बढ़ती हुई पजीराई हासिल होने से मुल्क बतदरीज डिजिटल अदायगियों पर मबनी मईशत की जानिब बढ़ रहा है। एक मीडिया इदारे को खसूसी इंटरव्यू देते हुए उन्होंने कहा कि हुकूमत के वसीतर डिजिटल मुआशी एजेंडे के तहत पाकिस्तान का मालियाती निज़ाम मुसलसल तब्दीली के अमल से गुजर रहा है। बाजारों में ऑनलाइन लेन देन में नुमाया इजाफा इस पेशरफ्त को मजीद मजबूत बना रहा है। बिलाल अजहर कियानी ने कहा कि हुकूमत अदायगी के बुनियादी ढांचे को वसअत देने समेत पाकिस्तान के डिजिटल मालियाती निज़ाम को मजीद मुस्तहकम कर रही है ताकि मुल्क भर में महफूज और बिला रुकावट लेन देन को यकीनी बनाया जा सके। सेनेट के चेयरमैन सैयद यूसुफ रजा गिलानी ने तलबा को पेशावराना काबिलियत और तनकीदी सोच की सलाहियत से आरास्ता करने की जरूरत पर जोर दिया है। लाहौर में एक तकरीब से खिताब करते हुए उन्होंने तालीम महारत के फरोग और नौजवानों को एतमाद और वकार के साथ बाइख्तियार बनाने के लिए हुकूमत के अज़्म का इजहार किया। सऊदी वजारत सेहत ने आज़मीन हज की सेहत और सहूलत को यकीनी बनाने के लिए उर्दू समेत 8 मुख्तलिफ आलमी जबानों में जामे तिब्बी हिदायत जारी कर दी हैं। हुकाम के मुताबिक हज के दौरान सेहत के उनवान से तैयार किया गया ये किताबचा आज़मीन हज को साइंसी और तिब्बी रहनुमा उसूलों पर अमल दरामद के लिए तरतीब दिया गया है ताकि वह मनासिक हज के दौरान अपनी सेहत का बेहतर ख्याल रख सकें। हायर एजुकेशन कमीशन ने मुल्क भर की यूनिवर्सिटियों में ग्रेजुएट प्रोग्राम्स में दाखिलों के निज़ाम में नुमाया तब्दीलियां करते हुए नई पॉलिसी जारी कर दी है। नई पॉलिसी के तहत तमाम यूनिवर्सिटियों को अलग दाखिला टेस्ट लेने से रोक दिया गया है जबकि MPhil और PhD के दाखिलों के लिए ग्रेजुएशन का रिकॉर्ड और इम्तहान लाजमी करार दिए गए हैं। हायर एजुकेशन कमीशन ने तमाम यूनिवर्सिटियों को हिदायत की है कि नई पॉलिसी का मुकम्मल नफाज फौरी तौर पर यकीनी बनाएं। صدر آصف علی زرداری اور وزیر اعظم شہباز شریف نے معروف صحافی اور اردو ڈائجسٹ کے بانی الطاف حسن قریشی کے انتقال پر گہرے دکھ کا اظہار کیا ہے۔ انہوں نے اپنے تعزیتی پیغامات میں الطاف حسن قریشی کی مغفرت اور سوگوار خاندان کے لیے صبر کی دعا کی۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ ملک کے چاروں صوبوں نے عید الاضحیٰ کے موقع پر تاجروں اور عوام کی سہولت کے لیے مارکیٹوں کے اوقات کار پر عائد پابندی اٹھا لی ہے۔ کاروباری برادری اور لوگوں نے اس فیصلے کو عوام دوست قرار دیا ہے۔ وزیر اعلیٰ پنجاب مریم نواز سرکاری دورے پر آذربائیجان کے دارالحکومت باکو میں ہیں۔ دورے کے دوران مریم نواز آذربائیجان کے صدر الہام الیوف سے ملاقات کریں گی۔ وہ باکو میں منعقد ہونے والے انٹرنیشنل ورلڈ اربن فورم میں پاکستان کی نمائندگی بھی کریں گی۔ اس سے پہلے باکو ایئرپورٹ پہنچنے پر ان کا پرتپاک استقبال کیا گیا۔ آذربائیجان کی دفاعی صنعت کے نائب وزیر مہمان بخشیوف نے ان کا خیر مقدم کیا۔ خیبر پختونخوا کے گورنر فیصل کریم کنڈی نے صوبائی کابینہ میں توسیع کی سمری کی منظوری دے دی ہے۔ گورنر ہاؤس کو بھیجی گئی سمری میں 6 نئے وزراء، 4 مشیروں اور 8 خصوصی معاونین کی شمولیت شامل تھی۔ نئے کابینہ اراکین کی حلف برداری کی تقریب آج گورنر ہاؤس پشاور میں منعقد ہوگی۔ بنو پولیس نے گزشتہ 24 گھنٹوں کے دوران خفیہ اطلاعات کی بنیاد پر مختلف کارروائیوں کے دوران 5 مطلوب عسکریت پسندوں کو ہلاک کر دیا ہے۔ ہلاک عسکریت پسند سیکیورٹی فورسز، محکمہ انسداد دہشت گردی کے اہلکاروں اور شہریوں پر حملوں میں ملوث تھے۔ بلوچستان کے نوجوانوں کے لیے سماجی اور اقتصادی ترقی کے پروگرام کے زیر اہتمام صوبے کے سب سے بڑے کاروباری مہارتوں کے مقابلے کا افتتاح کر دیا گیا ہے، جس میں صوبے بھر سے تعلق رکھنے والے 600 نوجوان شریک ہیں۔ بلوچستان سکلز کمپٹیشن کے عنوان سے منعقدہ اس مقابلے میں نوجوان کاروباری افراد 5 مختلف شعبوں میں اپنے خیالات، مصنوعات، مارکیٹنگ حکمت عملیوں اور کاروباری مہارتوں کا مظاہرہ کر رہے ہیں۔ شاعر پروفیسر اصغر سودائی کی 18ویں برسی آج منائی جا رہی ہے۔ تحریک پاکستان کا مشہور نعرہ پاکستان کا مطلب کیا، لا الہ الا اللہ، انہوں نے تخلیق کیا۔ پروفیسر اصغر سودائی 17 ستمبر 1926 کو سیالکوٹ میں پیدا ہوئے۔ انہوں نے مرے کالج سیالکوٹ اور اسلامیہ کالج لاہور سے تعلیم حاصل کی۔ بعد ازاں وہ اسلامیہ کالج سیالکوٹ میں بطور لیکچرار مقرر ہوئے۔ وہ 2008 میں آج کے روز سیالکوٹ میں انتقال کر گئے تھے۔ غزہ میں اسرائیلی سیکیورٹی فورسز کے حملوں میں کم از کم 11 فلسطینی شہید ہو گئے ہیں۔ غزہ کی وزارت صحت کے مطابق گزشتہ سال اکتوبر میں جنگ بندی کے بعد سے اب تقریباً 870 فلسطینی شہید ہو چکے ہیں۔ تھائی لینڈ کے دارالحکومت بینکاک میں ریل کراسنگ پر مال بردار ٹرین اور بس میں تصادم کے نتیجے میں کم سے کم 8 افراد ہلاک ہو گئے ہیں۔ حکام حادثے کی وجوہات جاننے کے لیے تحقیقات کر رہے ہیں۔ سلٹ میں بنگلہ دیش کے خلاف دوسرے اور آخری ٹیسٹ کے دوسرے دن پاکستان اپنی پہلی اننگز 21 رنز بغیر کسی وکٹ کے نقصان پر آج پھر شروع کرے گا۔ اس سے پہلے بنگلہ دیش کی ٹیم اپنی پہلی اننگز میں 278 رنز بنا کر آؤٹ ہو گئی تھی۔ بنگلہ دیش کو سیریز میں 1-0 کی برتری حاصل ہے۔ شیر پنجاب دنگل آج سیالکوٹ میں منعقد کیا جائے گا، جو مارکہ حق کی کامیابی کے 1 سال مکمل ہونے کی تقریبات کا حصہ ہے۔ مارکہ حق کی کامیابی کی پہلی سالگرہ کے موقع پر ہونے والے روایتی پہلوانی مقابلوں میں صوبے بھر سے نامور پہلوان حصہ لیں گے۔ قدرتی آفات سے پیدا ہونے والی صورتحال سے نمٹنے کے قومی ادارے نے کل سے جمعے تک ملک کے بیشتر حصوں میں وسیع پیمانے پر بارش، آندھی چلنے اور کہیں کہیں جالاباری کا انتباہ جاری کیا ہے۔ این ڈی ایم اے نے عوام کو ہدایت کی ہے کہ شدید موسم میں غیر ضروری سفر سے گریز کریں، طوفان کے دوران کمزور عمارتی ڈھانچوں اور بجلی کے کھمبوں سے دور رہیں اور مقامی حکام کی جانب سے جاری ہدایات پر عمل کریں۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور خشک رہنے کا امکان ہے، جبکہ جنوبی اور وسطی علاقوں میں شدید گرمی کی صورتحال متوقع ہے۔ تاہم بالائی پہاڑی علاقوں میں مطلع جزوی طور پر ابرالود رہنے کی توقع ہے۔ خیبر پختونخوا کے زیر علاقوں اور شمالی بلوچستان میں شام یا رات کے اوقات میں بعض مقامات پر تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح بڑے شہروں میں ریکارڈ کیا گیا درجہ حرارت، اسلام آباد 22 ڈگری سینٹی گریڈ، لاہور 29، کراچی 28، پشاور 25، کوئٹہ 18، گلگت 15، مری 13 اور مظفر آباد 19 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر میں موسم خشک، جموں، پلوامہ، شوپیاں اور بارہمولہ میں گرم اور خشک، جبکہ لے اور اننت ناگ میں مطلع جزوی طور پر ابر آلود اور موسم خشک رہنے کی توقع ہے. صبح کے وقت ریکارڈ کیا گیا درجہ حرارت سری نگر، پلوامہ اور بارہمولہ میں 13 ڈگری سینٹی گریڈ، جموں 25، لے 5، اننت ناگ اور شوپیاں 14 ڈگری سینٹی گریڈ. اسی کے ساتھ خبریں ختم ہوئیں. مزید خبروں اور تجزیوں کے لیے ہماری ویب سائٹ ہے radio.gov.pk.
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر. The biggest FM radio network of Pakistan. Tune in to the one above, FM 101.
2: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan.